नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असार महिनाको 18 गते बिहिबार असार कृष्ण पक्षको द्वितीय तिथि थियो। आज तदनुसार ईस्वी सम्बत 2026 साल जुलाई महिनाको 2 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारान्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आज कार्यक्रममा यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषय पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। मनोरञ्जनको निम्ति केही गीत संगीतहरू त सुन्ने नै छौ। महिना असारको नै छ, गीत संगीत पनि यसै महिना सुहाउँदो हुनेछ। आज जुलाई महिनाको पहिलो बिहिबारको यो कार्यक्रम हो। हरेक महिनाको पहिलो बिहिबार नेपालका विभिन्न भाषाभाषीहरूमध्येबाट कुनै एक भाषाको एउटा गीत प्रस्तुत गर्दै आइरहेका छौं। त्यसलाई आज पनि निरन्तरता दिनेछौ। सबैभन्दा पहिला साताको गीतबाट कार्यक्रमलाई अघि बढाउन आज्ञा चाहे आजलाई रोजाइमा परेका कलाकार नवीन कुमार भट्टराई। यिनै कलाकारको बारेमा केही चर्चा गर्दै उनकै एउटा गीतलाई सुन्नेछौ। नवीन कुमार भट्टराईको जन्म सन् 1974 साल मार्च 14 तारिक काठमाडौँको दिल्ली बजारमा भएको थियो। उनी एक नेपाली गायक, गीतकार र संगीतकार हुन् जो आधुनिक नेपाली पप संगीतमा महत्त्वपूर्ण योगदानको लागि परिचित छन्। 90 दशकमा नेपाली पप संगीतको क्षेत्रमा चर्चित बनेका नवीन के उनको लोकप्रिय रोमान्टिक र सुमधुर गीतहरूको माध्यमबाट समकालीन नेपाली पप संगीतलाई आकार दिन प्रभावशाली भूमिका खेलेको कारण उनलाई नेपाली पप संगीत क्षेत्रका एक सफल कलाकारको रूपमा चिनिन्छ। नवीन के भट्टराईले बुढानीलकण्ठ स्कूलबाट स्कूल शिक्षा पूरा गरेका थिए भने काठमाडौँ विश्वविद्यालयबाट कलेज पूरा गरेका थिए। पछि उनी भक्तपुरको संगीत विश्वविद्यालयमा भर्ना भए। त्यहाँ पूर्वी शास्त्रीय संगीतमा प्रसिद्ध संगीत साधक नरराज ढकाल र प्रभुराज ढकालबाट संगीतको प्रशिक्षण लिएका थिए। सन् 1990 द स्टिल व्हील ब्यान्डबाट रिदम गिटार वादकका रूपमा संगीत क्षेत्रमा लागेका नवीन के भट्टराईले आफ्नो साङ्गीतिक यात्रा पनि त्यहीदेखि सुरु गरेका थिए। उक्त ब्यान्ड पछि गएर विघटन भएपछि उनी एकल करियरतिर लागे। उनले रहरै रहरमा एल्बमको आफ्नो पहिलो गीत आँखामा तिमीलाईबाट धेरै नेपाली संगीत प्रेमीहरूको ध्यान खिच्न सफल भएका थिए, जसले उनलाई तत्काल नेपाली संगीत प्रेमीहरूमा चिनाउन सफल भएको थियो। आफ्नो पहिलो एल्बमको अपार सफलतापछि उनले 1990 आजसम्म थप 11 एल्बमहरू सार्वजनिक गरेका छन्। उनको सबैभन्दा पछिल्लो एल्बम श्लोक हो। उनको गीत आँखामा तिमीलाईका लागि उत्कृष्ट पुरुष गायकको साझा स्मृति पुरस्कार जितेका छन्। उनले रहरै रहरमाका लागि एल्बम अफ द इयर अवार्ड पनि जितेका थिए। सन् 1997 शिखर हिट्स एफएम म्युजिक अवार्ड जितेका थिए। उनले छिन्नलता पुरस्कार पनि जितेका छन् र त्यसबेला त्यो अवार्ड पाउने उनी सबैभन्दा कान्छा कलाकार थिए। उनको एल्बम आवाज नेपालको समकालीन साङ्गीतिक इतिहासमा सबैभन्दा लोकप्रिय नेपाली सङ्गीत एल्बम हो। उनको 6 एल्बम नवीनको लागि हिट्स एफएम म्युजिक अवार्ड 2060 पनि जितेका थिए। उनले पछि धेरै अन्य पुरस्कार र सम्मानहरू पनि जितेका छन्। सुनौ आजलाई साताको गीत उनी नवीन के भट्टराईको स्वरमा डाक्टर अरुण सायमीको गीत रचना र सम्भुजित बासकोटाको संगीतलाई।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई लिङ्क गरेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोताबृन्द, कार्यक्रममा अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौं। साथसाथै यस स्तम्भमा हामी कहिलेकाहीँ हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौं। अहिलेलाई पालो सामुदायिक खबरको यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याब महिला चौतारीले आयोजना गरेको वुमेन्स अवेरनेस एन्ड इम्पावरमेन्ट रिट्रिट 2026 सफलतापूर्वक सम्पन्न भएको छ। 2 दिन र 1 रात सञ्चालन भएको उक्त रिट्रिटमा सहभागी महिलाहरूले साइबर सुरक्षा, डिजिटल सचेतना, मानसिक स्वास्थ्य, नेतृत्व विकास तथा सामुदायिक सञ्जाल विस्तारका विषयमा अन्तर्क्रियात्मक कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। कार्यक्रममा ललिसा थापाज्यूले साइबर सुरक्षा तथा डिजिटल सचेतना सम्बन्धी प्रस्तुति दिँदै महिलाहरूलाई अनलाइन सुरक्षा, डिजिटल जोखिम र सुरक्षित डिजिटल अभ्यास बारे जानकारी गराउनु भएको थियो। सहभागीहरूले अनुभव आदान प्रदान, प्रकृतिसँग रमाउने अवसर तथा मनोरञ्जनात्मक गतिविधि मार्फत आपसी सम्बन्धलाई अझ सुदृढ बनाएका थिए। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याएको एनआरएनए नारी निकुञ्ज भिक्टोरिया प्रति न्याबले हार्दिक आभार व्यक्त गरेको छ। साथै ग्रेस इन्टरनेशनल एडुकेशन र सल्फ एडुकेशन कन्सल्टेन्सीको प्रायोजनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै विशेष धन्यवाद ज्ञापन गरिएको छ। रिट्रिट सफल बनाउन योगदान दिने बिना अधिकारी, ललिसा थापा, निरु त्रिपाठी र मनिषा अर्याल सहित सहभागी सबै महिला प्रति न्याब महिला चौतारीले कृतज्ञता व्यक्त गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसीले आयोजना गरेको नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था विषयको वेबिनारमा एनआरएन नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत ऐन, आवश्यक कानूनी संशोधन तथा दीर्घकालीन संवैधानिक सुधार अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। वेबिनारमा एनआरएनए का अध्यक्ष डाक्टर हेमराज शर्माले हालको एनआरएन नागरिकताले व्यवहारमा अपेक्षित अधिकार दिन नसकेको उल्लेख गर्दै सरकार समक्ष प्रस्तुत गरिएको 3 चरणीय समाधान बारे जानकारी दिनुभयो। यसमा तत्काल प्रशासनिक सहजीकरण, गैर आवासीय नेपाली सम्बन्धी एकीकृत ऐन संसदबाट पारित गर्ने तथा दीर्घकालीन रूपमा संविधान संशोधन मार्फत वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषय समावेश छन्। संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले एक पटकको नेपाली सधैँको नेपाली भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो भने महासचिव डाक्टर चिरञ्जीवी खड्काले विश्वभरका गैर आवासीय नेपालीलाई ऐन छिटो पारित गराउन सम्बन्धित निकायसँग समन्वय गर्न आह्वान गर्नुभयो। वेबिनारले गैर आवासीय नेपाली सम्बन्धी एकीकृत ऐन यथाशीघ्र संसदमा पेश गरी एनआरएन नागरिकताको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। कार्यक्रममा विश्वभरका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि, कानूनविद, सञ्चारकर्मी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। श्रोतावृन्द, अबको पालो नयाँ आगन्तुकका लागि न्याबको अराइभल्स टु बिलोङ्गिङ सेमिनार सम्पन्न भन्ने बारेमा रहेको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याब र नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेसन एनएनसीआईको संयुक्त आयोजनामा अराइभल टु बिलोङ्गिङ्स न्यूकमर एन्ड माइग्रेसन सेमिनार सम्पन्न भएको छ। नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी तथा नयाँ बसोबासी नेपालीहरूलाई लक्षित कार्यक्रममा अस्ट्रेलियामा बसोबास, रोजगारी, शिक्षा र सामुदायिक जीवन सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा निराजन गौली, अमृता गुरुङ, तारा गैरे र डाक्टर यकिन्द्र तिमल सिन्हाले आफ्नो अनुभव साझा गर्नुभएको थियो। प्रश्नोत्तर सत्रमा समुदायका समस्याप्रति संस्थाको भूमिकाबारे उठेको प्रश्नको जवाफमा न्याबका उपाध्यक्ष सुदीप श्रेष्ठले नेपाली समुदाय अहिले 5 फरक समूह नयाँ आगन्तुक, पीआर प्राप्त नयाँ बसोबासी, पुराना बसोबासी, अभिभावक भिजिटर तथा प्यारेन्ट भिजामा आउनुभएको र दोस्रो पुस्तामा विभाजित भएकोले सबैका आवश्यकता र चुनौती फरक फरक रहेको बताउनु भएको थियो। त्यसैले एउटै कार्यक्रमबाट सबैको आवश्यकता पूरा गर्न नसकिने र प्रत्येक समूहलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण पवन खतिवडाले गर्नुभएको थियो भने यज्ञ जोशी कार्यक्रम संयोजक रहनुभएको थियो। यहाँकै आफ्नो मेलबर्न चौतारी मिडिया पार्टनर तथा सिटी अफ डारेबिनको सहयोगमा सम्पन्न कार्यक्रमले नयाँ आगन्तुकहरूलाई आवश्यक जानकारी सँगै नेपाली समुदायसँग जोडिने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएका छन्। मेलबर्न स्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीले हरेक अङ्ग्रेजी महिनाको अन्तिम शनिबार आयोजना गर्दै आएको मासिक बाहाभजन यस महिना शनिबार 27 जुन 2026 श्रद्धापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा समुदायका सदस्य, भक्तजन तथा परिवारजनको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा भजन कीर्तन, महाआरती, प्रसाद वितरण तथा भण्डारा सेवामा सहभागी हुँदै आध्यात्मिक वातावरणको अनुभूति गरेका थिए। एएनएमसीले मासिक महाभजन धार्मिक आस्थासँगै समुदाय बीच आपसी सद्भाव, एकता र भेटघाटलाई थप मजबुत बनाउने उद्देश्यले हरेक अङ्ग्रेजी महिनाको अन्तिम शनिबार नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ। आगामी महिनाहरूका लागि महाभजन कार्यक्रममा पनि समुदायका सबै सदस्यलाई सहभागी हुन संस्थाले अनुरोध गरेको छ। अबको सूचना पनि एएनएमसीकै बारेमा रहेको छ। अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीले मन्दिर तथा सामुदायिक भवनको बुकिङ, प्रयोग र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक परामर्श तथा सल्लाहकार बैठक सम्पन्न गरेको छ। बैठकमा एएनएमसीका सदस्य, सल्लाहकार, सामुदायिक संस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूले हालको बुकिङ प्रक्रिया, सरसफाई, स्थल व्यवस्थापन, सामुदायिक तथा व्यक्तिगत प्रयोजनका लागि भवन प्रयोग लगायत विषयमा सुझाव दिएका थिए। प्राप्त सुझावलाई आगामी व्यवस्थापन सुधारमा समावेश गरिने एएनएमसीले जनाएको छ। सोही दिन साझा आयोजित मासिक महाभजन कार्यक्रममा पनि भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भजन कीर्तन, महाआरती र प्रसाद वितरण सहित कार्यक्रम भक्तिमय वातावरणमा सम्पन्न भएको थियो।
0: खेल मार्फत मानसिक स्वास्थ्य र नेतृत्व विकासमा केन्द्रित विशेष फोरम मेलबर्न 26 जुनमा सम्पन्न भएको छ। रोयल वेस्टर्न्स क्लबले नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याबसँगको सहकार्यमा शुक्रबार स्पोर्ट्स कम्युनिटी मेन्टल हेल्थ एन्ड वेलबिङ फोरम 2026 सफलतापूर्वक आयोजना गरेको हो। सनसाइन स्थित 3 कुने भेन्यूमा आयोजित कार्यक्रममा युवा, खेलाडी, प्रशिक्षक, खेल स्वयंसेवक, सामुदायिक अगुवा तथा परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य खेलकुद मार्फत मानसिक स्वास्थ्यप्रति सचेतना बढाउनु, नेतृत्व विकासलाई प्रोत्साहन गर्नु तथा समुदाय बीच आपसी सम्बन्धलाई अझ मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ मनोचिकित्सक डाक्टर अनुपम पोखरेलले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, खेलकुदले व्यक्तित्व विकासमा पुर्याउने सकारात्मक प्रभाव तथा समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी रहेको कलङ्क हटाउन सबैले भूमिका खेल्नुपर्ने विषयमा विचार व्यक्त गर्नुभयो। उहाँले खेलले उपचार, एकता र बलियो समुदाय निर्माण गर्ने शक्ति राख्छ भन्ने सन्देश दिनुभयो। सोही कार्यक्रममा सहकर्मी सुदीप श्रेष्ठद्वारा केही व्यक्ति विशेषहरूसँग गरिएको कुराकानीको केही अंश प्रस्तुत छ। अब
2: हामीसँग अहिले एनआरएनए भिक्टोरिया अस्ट्रेलियाको डेपुटी कोअर्डिनेटर सशनेन्द्र गौतम सर हुनुहुन्छ। उहाँबाट आज यो रोयल स्टोनले गरेको प्रोग्रामको बारेमा अलिकति भनिदिनुहोस्।
3: यो आजको यो न्याब र रोयल वेस्टर्न्स क्लबले मिलेर जुन आयोजना गरेको यो मेन्टल हेल्थको सेसन छ, जुन मेनली फोकस स्पोर्टिङ ग्रुपको लागि, त्यो चाहिँ एकदमै राम्रो भयो र यसमा पार्टिसिपेन्ट पनि लगभग 50 जतिको पार्टिसिपेसन देखाएकोहरू चाहिँ मेन्टल हेल्थ सेसनमा स्पोर्टिङ ग्रुपको यति लार्जर भर्जनमा पार्टिसिपेसन चाहिँ यति धेरै चाहिँ मैले चाहिँ पहिलोचोटि देखेको एनआरएनई भिक्टोरियाबाटमा काम गर्दै गर्दाखेरि मेन्टल हेल्थ इस्युमा यति धेरै फोन कल्स यति धेरै कम्युनिटीमा इस्युजहरू आइरहेको बेलामा यो प्रोग्रामले चाहिँ केही न केही हदसम्म आफूले आफूलाई चाहिँ हेल्प गर्छ यहाँ पार्टिसिपेट हुनुभएको र उहाँहरू आज टु डिटेल्समा नगए पनि मेन्टल हेल्थ फर्स्ट एडरकै रूपमा नभए पनि कुनै न कुनै रूपमा चाहिँ यदि कसैलाई कुनै मेन्टल हेल्थ सम्बन्धी इस्यु छ भने उहाँहरूलाई चाहिँ स्पिक आउट गर्नको लागि चाहिँ डेफिनेटली हेल्प गर्ने एउटा एकदम फ्रुटफुल सेसन भएको यो यस्तो खालको इभेन्ट र इन्गेजिङ इभेन्ट चाहिँ न्याब र रोयल सेन्ट क्लबले चाहिँ कन्टिन्यू गर्यो भने यो चाहिँ एउटा आई क्यान से यो आजको इभेन्ट चाहिँ एउटा बेन्च मार्किङ इभेन्ट हो जस्तो लाग्छ मलाई स्पोर्टिङ कम्युनिटी इन्गेजिङ भएर मेन्टल हेल्थ सम्बन्धी किनभने स्पोर्टमा आउँदै गर्दाखेरि त्यसले अलरेडी मेन्टल हेल्थलाई हेल्प गर्ने र यसमा अझ मेन्टल हेल्थ पनि इट्सेल्फ इन्क्लुजन भइसकेपछि यसले चाहिँ पक्कै पनि राम्रो गर्छ होला र मैले यहाँ आजको पार्टिसिपेसनमा चाहिँ सेकेन्ड जेनेरेसन पनि देखेँ म एज अ एनआरएनईको डेप्युटी कोर्डिनेटर हुँदै गर्दाखेरि सेकेन्ड जेनेरेसनलाई पनि हामीले यसरी इन्भल्भ गराउन सक्दाखेरि चाहिँ त्यसमा अझ पनि अझ धेरै फ्रुटफुल भएको जस्तो मलाई लागेको छ।
4: हस्, धन्यवाद।
2: हामीसँग अहिले अब एमएनसी वेस्टको प्रेसिडेन्ट विक्रम शर्मा सर हुनुहुन्छ। आजको प्रोग्राम कस्तो लाग्यो सर, के भयो?
5: थ्याङ्क यू सो मच। यो न्याबले र आरडब्ल्युसीले गरेको यो वेल बिङ प्रोग्राम आज तिनकुनेमा आएर पार्टिसिपेट हुन पाउँदा एकदम खुसी लागेको छ। तपाईँहरूले अर्गनाइज गर्नुभएको प्रोग्राम यस्तो प्रोग्राम चाहिँ कम्युनिटीमा आवश्यक पर्ने प्रोग्राम हो। अब आज जुन अब मेन्टल हेल्थ सम्बन्धीको डक्टरले नै आएर हामीहरू यो कम्युनिटीका मेम्बरहरू प्लेयरहरूको लागि मेन्टल हेल्थ कसरी जमेर बसेको हुँदो रहेछ भन्ने कुराहरू हामीले नदेखिएका कुराहरू पनि हामी भिक्टिमै भएको पनि हुनसक्छौँ भन्ने कुराहरू अथवा हामीमा लुकाएर राख्दाखेरिको घाटा के हुँदो रहेछ भन्ने कुराहरू यो सबै कुराहरू चाहिँ सूक्ष्म तरिकाले उहाँले जुन तरिकाले हामीलाई यो कम्युनिटीलाई दिनुभयो यस्तो प्रोग्रामहरू अरू पनि ठाउँमा गर्नुपर्ने जस्तो मैले देखेको छु। विशेष धन्यवाद यसको लागि।
2: हामीसँग आज रोयल स्टोन क्लबको पब्लिक रिलेसन अफिसर उज्जवल अधिकारीजी हुनुहुन्छ।
6: हजुर, सबैलाई नमस्कार। मेलबर्न चौतारी सुनेर बस्नुहुने सबैजनालाई, म उज्जवल अधिकारी, रोयल स्टोन क्लबको पब्लिक रिलेसन अफिसर। आज न्याबको आयोजना र रोयल स्टोनको सहकार्यमा हामीले भर्खरै मेन्टल हेल्थ अवेरनेस सेसन हाम्रो रोयल स्टोन क्लबमा आबद्ध रहनुभएका प्लेयर र समुदायमा रहनुभएका अन्य महानुभावहरूलाई जोडेर चाहिँ कार्यक्रम गऱ्यौँ र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख वक्ता हाम्रो अनुपम पोखरेल डाक्टर र अन्य वक्ताहरूले हामी उपस्थित हुनुभएका सम्पूर्ण खेलाडी भाइ साथीहरू र अन्य महानुभावहरूलाई र नेपालबाट विदेशी भूमिमा आएर स्ट्रगल गर्दै गर्दा र आफ्नो काम, आफ्नो पढाइ, आफ्नो जीवन चलाउँदै गर्दाखेरि उत्पन्न हुने अथवा आउने विभिन्न बाधाहरूसँग मेन्टल हेल्थ रिलेटेड इस्युहरूलाई कसरी फेस गर्ने र त्यसबाट कसरी मुक्त रहने भन्ने विषयमा विस्तृत रूपमा डिटेलमा धेरै जानकारीहरू प्राप्त भएको छ। आशा छ हाम्रो सहभागी सम्पूर्ण महानुभावहरूले यसलाई आत्मसात गर्दै आफ्नो जीवनमा यो ट्रेनिङले सही रूपमा प्रयोग गर्दै आफ्नो जीवन सञ्चालन गर्नुहुन्छ होला भन्ने आशा गर्दै मेरो भनाइहरू यहाँ चुनिन्छ। धन्यवाद।
0: उक्त फोरममा विशेषज्ञ प्रस्तुति, अन्तर्क्रियात्मक प्यानल छलफल, सामुदायिक सम्वाद, नेटवर्किङ तथा खेल क्षेत्रमा योगदान दिएका स्वयंसेवकहरूको सम्मान कार्यक्रम समेत समावेश गरिएको थियो। कार्यक्रम रोयल वेस्टर्न्स क्लबद्वारा आयोजन गरिएको हो भने नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याब र न्याब स्पोर्ट्स चौतारीले सहकार्य गरेका थिए। कार्यक्रमलाई भिक्टोरिया राज्य सरकारको पनि सहयोग रहेको थियो। आयोजकहरूले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई मानसिक स्वास्थ्य, नेतृत्व विकास र बलियो समुदाय निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। सांगीतिक विश्रामतिर जानेछौ। अब आफ्नै कुरा स्तम्भको दोस्रो भागमा सामुदायिक सूचनाहरूलाई प्रस्तुत गर्नु पूर्व रविन श्रेष्ठको स्वरमा रहेको गीत सुन्दैछौ। नेपथ्य ब्यान्डको पहिलो गीत संग्रहमा रहेको गीत हो यो।

0: श्रोताहरूलाई पुनः स्वागत गर्दै मेलबर्न वरपर हुन गइरहेका सामुदायिक कार्यक्रमहरूका बारेमा जानकारी दिने उद्देश्यले प्रस्तुत गर्दै आइरहेको आफ्नै कुरा स्तम्भभित्रको सामुदायिक सूचनाहरू अब यसलाई यहाँहरू समक्ष प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: मेलबर्न स्थित नेपाली समुदायमा हरितालिका तीजको उत्साह बढ्दै गएको छ। विभिन्न नेपाली सामुदायिक संस्थाहरूले अगस्तको अन्तिम सातादेखि सेप्टेम्बरको पहिलो सातासम्म आयोजना हुने तीज कार्यक्रमहरूको मिति सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएका कार्यक्रम अनुसार नेप्लिज एसोसिएसन अफ विक्टोरिया न्याब र एनआरएनए नारी निकुञ्ज विक्टोरियाले आइतबार 30 अगस्तका दिन, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट एमएनसी वेस्टले शुक्रबार 28 अगस्तका दिन, दिदीबहिनी वेमेन्स नेटवर्क अस्ट्रेलिया डिडब्ल्यूएनएले शनिबार 29 अगस्तका दिन, एपिङ वर्ल्ड नेप्लिज कम्युनिटी इडब्ल्यूएनसीले शुक्रबार 4 सेप्टेम्बरका दिन तथा नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेसन एनएनसीआईले आइतबार 6 सेप्टेम्बर 2026 तीज विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्। यस वर्षका कार्यक्रमहरूमा दौर, सांस्कृतिक प्रस्तुति, गीत संगीत, नृत्य, नेपाली खानाका परिकार तथा सामुदायिक भेटघाट मुख्य आकर्षण रहने जनाइएको छ। अधिकांश आयोजकहरूले कलाकार, टिकट तथा अन्य विस्तृत जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताएका छन्। लगातार आयोजना हुने यी तीज कार्यक्रमहरूले मेलबर्नमा नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले सम्पूर्ण समुदायलाई परिवारसहित सहभागी भई नेपाली मौलिक पर्व तीजलाई भव्य रूपमा मनाउन आग्रह गरेका छन्। श्रोता प्रिन्त, अहिले यहाँहरू 3CR रेडियोमा मेलबर्न चौतारी कार्यक्रम सुनिरहनु भएको छ। अबको पालो श्रावण महिनाभर धार्मिक कार्यक्रम आयोजना गर्दै एएनएमसी भन्ने बारेमा रहेको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर एएनएमसीले श्रावण महिनाभर भगवान शिवप्रति समर्पित विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। यस अन्तर्गत पवित्र बोलबम यात्रा, साप्ताहिक भजन कीर्तन, सामूहिक पूजा आराधना तथा अन्य धार्मिक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ। एएनएमसीले सम्पूर्ण नेपाली समुदायका दाजुभाइ, दिदीबहिनी, बुवा आमा तथा युवा पुस्तालाई कार्यक्रममा सक्रिय रूपमा सहभागी भई श्रावण महिनालाई श्रद्धा, भक्ति र एकताको साथ मनाउन आग्रह गरेको छ। यसका साथै श्रावण महिनाभर सञ्चालन गर्न सकिने अन्य धार्मिक तथा सामुदायिक कार्यक्रम बारे समुदायका सदस्यहरूबाट सुझाव र सहयोगको समेत आह्वान गरिएको छ। आयोजकका अनुसार समुदायको सहभागिता र सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउने विश्वास गरिएको छ। एएनएमसीले आफ्नै मन्दिरमा सामूहिक रूपमा भगवान शिवको आराधना गर्दै नेपाली धार्मिक तथा सांस्कृतिक परम्परालाई प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रमको संयोजन एएनएमसी ट्रेजरर मनिषा अर्यालले गर्नुहुनेछ।
0: यस हप्ताका सामुदायिक सूचनाहरूपछि स्वास्थ्य चर्चातिर एउटा अंशलाई सुन्ने समय भएको छ। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल र प्रमोद सुवेदी।
2: नमस्कार प्रिय श्रोताहरू, आजको कार्यक्रममा हामी एउटा यस्तो विषयबारे कुरा गर्दैछौँ जसले बिस्तारै मानिसको जीवन, परिवार र सम्बन्धलाई नै परिवर्तन गर्न सक्दछ। त्यो हो डिमेन्सिया। दैनिक जसो तपाईँ हामीले धेरै कुराहरू भुल्ने अथवा बिर्सने गर्दछौँ, तर तपाईँले साँच्चै सोच्नु भएको छ त बिर्सिनु कहिलेदेखि सामान्य हुन्छ र कहिले त्यही कुरा चिन्ताको विषय बन्न सक्दछ। आज हामी केही नयाँ अनुसन्धान, वैज्ञानिक तथ्यहरू र विश्व स्वास्थ्य संगठनका तथ्याङ्कका आधारमा डिमेन्सिया बारे जानकारी लिएर यहाँहरू सामु उपस्थित भएका छौँ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब 5,70,00,000 मानिसहरू डिमेन्सिया अथवा भुल्ने रोगसँग बाँचिरहेका हुन्छन्। हरेक वर्ष झन्डै 1,00,00,000 नयाँ बिरामी थपिन्छन् पनि। यी मध्ये 60% भन्दा बढी मानिसहरू नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्दछन्। डिमेन्सियाको सबैभन्दा सामान्य प्रकार अल्जाइमर रोग हो, जसले करिब 60-70% केसहरू ओगटेको हुन्छ। आज यसै रोग बारे थप जानकारी दिन मसँगै मेरो सहकर्मी कृतिका पौडेल पनि जोडिनु भएको छ। सबभन्दा पहिला डिमेन्सिया भनेको कस्तो रोग हो त?
1: अब साधारण भाषामा भन्नुपर्दा डिमेन्सिया भनेको यो यस्तो अवस्था हो जसले बिस्तारै मानिसको सम्झने क्षमता, सोच्ने शक्ति, भाषा प्रयोग गर्ने क्षमता र व्यवहारमा परिवर्तन ल्याउँछ। समयसँगै यसले दैनिक जीवनका सामान्य कामहरू गर्न पनि कठिन बनाउँछ। साँच्चै भन्नुपर्दा यो केवल बिर्सिने समस्या मात्रै होइन, यसले हाम्रो पहिचान, सम्बन्ध, भाषा र जीवनका अनुभवहरूलाई पनि असर गर्छ। त्यसैले डिमेन्सिया केवल स्वास्थ्य समस्या मात्र नभइकन यो व्यक्ति, परिवार र समाज सबैलाई असर गर्ने अवस्था हो। धेरै वर्षदेखि अनुसन्धान भइरहेको भए पनि हालसम्म यसको पूर्ण उपचार पत्ता लागेको छैन। तर भन्दै गर्दा एउटा कुरा स्पष्ट के बुझ्नुपर्छ भने डिमेन्सिया बुढ्यौलीको सामान्य प्रक्रिया होइन। उमेरसँग जोखिम बढ्न सक्छ तर सबै वृद्ध व्यक्तिलाई डिमेन्सिया हुन्छ भन्ने छैन। अस्ट्रेलियामा 2026 सम्ममा करिब 4,46,000 भन्दा बढी मानिसहरू डिमेन्सियासँग बाँचिरहेका छन्। नेपाल जस्तो देशहरूमा पनि वृद्ध जनसङ्ख्या बढ्दै जाँदा यसको जोखिम तीव्र रूपमा बढिरहेको छ।
2: अब प्रश्न उठ्छ, यो रोगबाट हामी कसरी बच्न सकिन्छ त?
1: नयाँ अनुसन्धान जुन चाहिँ 2024 मा गरिएको थियो त्यस अनुसार करिब 45% डिमेन्सियाका घटनालाई स्वस्थ जीवनशैली अप्नाएर रोक्न वा धेरै वर्षसम्म ढिलो गर्न सकिन्छ। हामीले नियन्त्रण गर्न सक्ने केही जोखिम कारकहरू छन्, जस्तै मोटोपना, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, धुम्रपान, सामाजिक एक्लोपन जुनलाई हामी लोनलीनेस पनि भन्छौँ है, कम शिक्षा, श्रवण शक्ति कम हुनु, डिप्रेसन र वायु प्रदूषण। नेपाल जस्तो देशहरूमा वायु प्रदूषण, स्वास्थ्य सेवामा सीमित पहुँच र विदेश गएका सन्तानका कारण हुने एक्लोपना जस्ता समस्या पनि मस्तिष्क स्वास्थ्यका लागि चुनौतीपूर्ण बन्न सक्छन्। तर कुरा यतिमै सीमित पनि छैन। हाम्रो दैनिक जीवनका आधारभूत पक्षहरू जस्तै स्वस्थ खाना, नियमित स्वास्थ्य सेवा, सुरक्षित बसोबास र आर्थिक स्थिरता, यी सबैले मस्तिष्क स्वास्थ्यमा गहिरो प्रभाव पार्छन्। त्यसैले डिमेन्सिया रोकथाम केवल व्यक्तिगत प्रयास मात्रै होइन, यो सामाजिक र आर्थिक अवस्थासँग पनि जोडिएको विषय हो।
2: अब कुरा गरौँ संस्कृति र मस्तिष्क स्वास्थ्यको बारेमा।
1: हामी प्राय मस्तिष्क स्वास्थ्यलाई केवल आधुनिक चिकित्सा दृष्टिकोणबाट हेर्छौँ, तर हाम्रा आफ्नै संस्कृति, परम्परा र जीवनशैलीमा पनि धेरै ज्ञान लुकेको छ। दैनिक हिँडुल गर्ने, कथा सुनाउने, पुस्तादेखि र हाम्रा आफ्नै संस्कृति, परम्परा र जीवनशैलीमा पनि धेरै ज्ञान लुकेको छ। दैनिक हिँडुल गर्ने, कथा सुनाउने, पुस्तादेखि पुस्ता

0: नै यस्तो हुँदैन। यदि बिर्सिने समस्या बढ्दै जान्छ, दैनिक काममा असर पार्छ वा व्यवहारमा परिवर्तन देखिन्छ भने यो डिमेन्सियाको संकेत पनि हुन सक्छ। तर दुर्भाग्यवश लाज, डर, सामाजिक कलङ्क र भाषागत समस्याका कारण धेरै मानिसहरूले समयमै परीक्षण गराउँदैनन् वा गर्न चाहँदैनन्। तर समयमै पहिचान गर्नु अत्यन्त जरुरी छ। अहिले डिमेन्सियाको क्षेत्रमा नयाँ नयाँ अनुसन्धानहरू भइरहेका छन्। एउटा रगत परीक्षणबाटै प्रारम्भिक संकेत पत्ता लगाउने प्रविधि विकास हुँदैछ, यद्यपि सबै ठाउँमा त्यो अझै उपलब्ध भइसकेको छैन। त्यसै गरी अल्जाइमर रोगका प्रारम्भिक बिरामीका लागि यही नयाँ औषधिहरू विकास भएका छन्, जसले रोगको गति केही हदसम्म ढिलो बनाउन सक्छ। तर यी औषधिहरूले पूर्ण रूपमा निको पार्दैनन् र सबैका लागि उपयुक्त पनि हुँदैनन्।
1: अब अन्त्यमा हेरचाहको पनि कुरा गरौँ न।
0: अधिकांश मानिस आफ्नै घरमा आफ्नै परिवारसँग बस्दै हेरचाह पाउन चाहन्छन्, तर व्यवहारमा यो सधैँ सजिलो नहुन सक्छ। धेरैजसो अवस्थामा हेरचाह गर्ने जिम्मेवारी महिलामाथि पर्छ, जसले उनीहरूको जीवनका विभिन्न पक्षहरूमा असर पार्न सक्छ। साथै हेरचाह गर्ने व्यक्तिहरूमा तनाव र मानसिक थकानको जोखिम पनि उच्च हुन्छ। त्यसैले बिरामीसँगै हेरचाह गर्ने व्यक्तिहरूलाई पनि सहयोग र समर्थनको आवश्यक छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, हाम्रो स्वास्थ्य सेवा प्रणालीले भाषा, संस्कृति र परम्परालाई सम्मान गर्न सिक्नुपर्छ। अन्त्यमा डिमेन्सियाको समाधान केवल औषधि वा प्रविधिमा मात्रै छैन।
1: जब आधुनिक विज्ञान र हाम्रो संस्कृति, अनुभव र परम्परागत ज्ञान सँगसँगै अघि बढ्दछन्, त्यसै बेला हामी वास्तविक रूपमा मस्तिष्क स्वास्थ्य सुधार गर्न सक्दछौँ।
0: याद राख्नुहोस्, स्वस्थ जीवनशैली, सक्रिय सामाजिक सम्बन्ध, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचार, यी सबै स्वस्थ मस्तिष्कका आधार हुन्।
1: आजैदेखि साना कदम चालौं, किनकि साना प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्दछ। यही सन्देशका साथ आजको स्वास्थ्य चेतना कार्यक्रम यतिकै। अर्को हप्ता फेरि अर्को विषयका साथ भेट्नेछौ। नमस्कार।
2: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीमा फेरि सुन्दैछौ अर्को गीत। असार महिनाभित्रै रहेर गीतमा स्वरहरू छन् मिलन लामा र जुनु रिजालको, गीतकार तथा संगीतकार मिलन लामा।

0: Are you a 3CR subscriber?
1: We really need our listeners to subscribe to the station. It helps us remain financially independent and is an important part of our community governance.
2: It's just $40 concession, $80 waged, $150 for a band or organisation, and $300 solidarity.
3: Become a 3CR subscriber today.
0: 3CR, Radical Radio.
4: श्रोताबिन, नेपालमा असारको यो महिनालाई जोडेर हेर्दा यो महिना पानी पर्ने र धान रोप्ने भन्ने बुझिन्छ, तर यहाँ अस्ट्रेलियातिरको कुरा गर्नुपर्दा पानी पर्ने चाहिँ भन्न मिल्छ, साथसाथै यही समयमा जाडोको मौसमले पनि छोपेकै हुन्छ। त्यसैले यही जाडोको मौसमकै कुरा सुनौ अब सहकर्मी कृतिका पौडेलकै प्रस्तुतिमा।
5: श्रोताबृन्द, 3CR रेडियोमा अहिले यहाँहरू मेलबर्न चौतारी कार्यक्रम सुनिरहनु भएको छ। अहिले हामी मेलबर्नको जाडो मौसमको बारेमा कुराकानी गर्दैछौँ। विशेष गरी नेपालबाट यहाँ पढ्न वा काम गर्न आउन लाग्नुभएका साथीहरूका लागि मेलबर्नको जाडो कस्तो हुन्छ र के कुरामा ध्यान दिनुपर्छ भन्ने बारे छोटो तर महत्त्वपूर्ण कुराकानी यहाँहरूलाई सुनाउँदैछौँ। मेलबर्नमा जाडो मुख्यत जुन, जुलाई र अगस्त महिनामा पर्छ। यो समयमा बिहानै उठ्दा झ्याल बाहिर हेर्ने हो भने बाटो भिजेको, आकाश बादलले छोपिएको, हल्का कुहिरो र चिसो हावा चलिरहेको देखिन्छ। अहिलेसम्म नेपालमा काठमाडौँ वा पोखराको जाडो अनुभव गर्नुभएको छ भने मेलबर्नको जाडो त्यसभन्दा अलि फरक लाग्न सक्छ, किनकि यहाँ मौसम धेरै परिवर्तन भइरहेको छ। थोरै समयमै घाम लाग्न सक्छ, फेरि हावा चल्छ अनि फेरि पानी परिदिन्छ। जाडोमा मेलबर्नको औसत तापक्रम करिब 6-7 डिग्रीदेखि 14 डिग्री सेल्सियसको बीचमा रहन्छ। कहिलेकाहीँ राततिर तापक्रम झनै तल झरेर 5 डिग्री भन्दा तल पनि जान्छ। त्यसैले बाहिर निस्किँदा न्यानो लुगा नलगाए चिसो लाग्न सक्छ। मेलबर्नलाई 4 सिजन्स इन 1 डे सहर भनेर पनि चिनिन्छ। मतलब एकै दिनमा यहाँले घाम, पानी, चिसो हावा र हल्का न्यानोपनको अनुभव गर्न सक्नुहुन्छ। बिहान न्यानो घाम लागे जस्तो हुन्छ, दिउँसो अचानक चिसो हावा चल्छ, पानी पनि पर्न सक्छ, फेरि केही बेलामा हावाहुरी घाम पनि देखिन्छ। जाडोमा त झन् अचानक हावाहुरी, पानी र तापक्रमको फेरबदल धेरै हुने भएकाले सधैँ छाता र एउटा ज्याकेट साथमा राख्नुपर्छ। त्यसैले यहाँको जाडोमा डेली आउटफिट भन्नाले एकछिनलाई सोचेर लाएको लुगा नभइकन बरु लेयर मिलाएर खोल्न मिल्ने, फेरि लगाउन मिल्ने र बदल्न पनि मिल्ने लुगा लगाउन सल्लाह दिइन्छ। अब कुरा गरौँ के कस्तो लुगा लगाइन्छ त मेलबर्नको जाडोमा। सबैभन्दा भित्रको तहमा हल्का तर शरीरमा टाँसिने खालको टी सर्ट वा थर्मल लगाइन्छ। जुन बीचको तह छ त्यहाँ स्वेटर अथवा फ्लिस ज्याकेट अथवा कार्डिगन अथवा हल्का ज्याकेट लगाइन्छ। र जुन बाहिर देखिने तह छ, बाहिरको तहमा राम्रो क्वालिटीको कोट वा ज्याकेट जसले हावा रोक्छ र पानी पनि केही हदसम्म रोक्न सक्छ, त्यस्तो लुगा लगाइन्छ। यस बाहेक हामीले नेपालमै प्रयोग गर्ने जस्ता टोपी, मफलर, पन्जा र मोटा मोजा अनिवार्य जस्तै लाग्न सक्छन्। यदि नेपालबाट आउँदै हुनुहुन्छ भने नेपालबाट आउँदा सकेसम्म राम्रो लामो समय टिक्ने ज्याकेट ल्याउनुहोस्। बाँकी लेयरिङका कपडा यहाँ पनि सजिलै पाइन्छन्। जाडोमा चिसो हावाहुरी र अचानक मौसम परिवर्तनले गर्दा सामान्य रुघाखोकी, ज्वरो, चिसो लाग्ने, घाँटी दुख्ने, एलर्जी, दम जस्ता समस्या बढ्न सक्छन्। त्यसैले केही कुराहरू पहिल्यै सोचेर तयारी गर्नु राम्रो हुन्छ। जाडो मौसममा हात धुने, हात छिउ गर्दा टिस्यु अथवा रुमालको प्रयोग गर्ने वा कुइनाले ढाक्ने बानी बसाल्नुपर्छ। सायद यो जाडो महिनामा मात्र नभइकन हरेक पटक गर्दा पनि राम्रो हुन्छ। फ्लू वा अन्य खोपबारे जानकारी लिने, जस्तै विशेष गरी मेलबर्न वा भिक्टोरियामा लामो समय बस्ने गरेर आउने योजना बनाउनु भएको छ भने, दीर्घ रोग, दम, मुटु रोग, मधुमेह छ भने आफ्नो औषधि, फलोअप र डाक्टरसितको अपोइन्टमेन्ट राम्रोसँग मिलाउन जरुरी छ। जाडोमा शरीर चिसो रहिराख्यो भने थकान, ऊर्जा कम हुने, काम अथवा पढाइमा ध्यान घट्ने अनुभव पनि हुन सक्छ। त्यसैले न्यानो लुगा, राम्रो खाना र र न्यानो पेय पदार्थ जस्तै तातो पानी, चिया, कफी, सुप अनि आफ्नो दैनिकीमा पनि ध्यान दिनुपर्ने हुन सक्छ। जाडोमा दिन छोटो हुन्छ, घाम कम देखिन्छ, धेरै समय घरभित्रै अथवा भवनभित्रै बसेर काम गर्नुपर्ने अवस्था आइपर्न सक्छ। यसले गर्दा कहिलेकाहीँ मन हल्का नरमाइलो हुने, काम गर्न प्रेरणा घट्ने, सुतिरहन मन लाग्ने अथवा कुनै पनि कुराले खुसी नदिने जस्तो अनुभूति गराउन सक्छ। त्यसैले नियमित हिँडडुल वा हल्का कसरत गर्ने, घरभित्रै भए पनि ज्यान तन्काउने कसरत वा योगा गर्नु जरुरी छ। साथीभाइसँग कफी भेटघाट वा भोजन वा छोटो भेटघाट गर्दा आफ्नो मन हल्का हुन सक्छ। पढाइ वा कामको बीचमा सानो सानो ब्रेक लिने, गीत सुन्ने, हल्का नाच्ने, आफूलाई मनपर्ने सामग्री हेर्ने, यस्ता कार्यहरू गर्न पनि जरुरी छ। जाडोमा कहिलेकाहीँ हावाहुरी र पानीले ट्राम, ट्रेन वा बस आउन ढिलो हुन सक्छ। त्यसैले समयमै घरबाट निस्किने र विभिन्न एप्लिकेसन्स अथवा एप्स जस्तै पिटिभी, पब्लिक ट्रान्सपोर्ट विक्टोरिया, गुगल म्याप्स मार्फत अपडेट हेर्ने बानी बसाल्नुपर्छ। मेलबर्नको राम्रो पक्ष के छ भने जाडोको समयमा पनि यहाँ क्याफे, रेस्टुरेन्ट, सङ्ग्रहालय, पुस्तकालय साथै घरभित्रै गरिने गतिविधिहरू धेरै छन्, जहाँ गएर न्यानो वातावरणमा यहाँहरूले समय बिताउन सक्नुहुन्छ। मेलबर्नको जाडो अत्यन्तै चिसो त हो, तर सही तयारी, उचित लुगा, स्वास्थ्य र मानसिक सन्तुलनको ख्याल राखेर बस्न सकियो भने यो मौसम पनि धेरै रमाइलो र सम्झना योग्य अनुभव बन्न सक्छ।
4: यिनै प्रस्तुतिहरूका साथै आजलाई मैले श्रोताहरूसँग विदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/चौतारीमा गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव सल्लाह कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com।

हरेक महिनाको पहिलो बिहिबार हामीले कार्यक्रमको अन्तमा नेपालका विभिन्न भाषाभाषीहरू मध्येबाट कुनै एक भाषामा गाइएको एउटा गीत तपाईँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। यसैलाई निरन्तरता दिँदै आज जुलाई महिनाको पहिलो बिहिबारको यो कार्यक्रम भएकोले कार्यक्रमको अन्तमा आजलाई एउटा देउडा गीत यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। गीतको बारेमा विवरण आज म दिने छैन, त्यो श्रोताहरूमा नै छाडे। यो गीत विशुद्ध मनोरञ्जनको निम्ति प्रस्तुत गरिएको हो, अन्य अर्थ नलगाइदिनुहुन आग्रह पनि छ। यसै गीतलाई श्रोताहरू समक्ष छाडेर आजलाई कार्यक्रमबाट सहकर्मीहरू कृतिका पौडेल, प्रमोद सुवेदी र सुदीप श्रेष्ठका साथै म लोक बिदा भए। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।